0: प्रादेशिक समाचार सविता क्षेत्रबाट सुन्नुहोस्। प्रथम मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले प्रविधि, मीडिया, अर्थशास्त्र र सार्वजनिक नीतिको विश्व द्रुत गतिमा परिवर्तन भइरहेको बताउनु भएको छ। कोलकाताको न्यू मार्केट क्षेत्रमा रहेको एक होटलमा आग लागि हुँदा 9 जनाको मृत्यु भएको छ। राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीले यस दुःखद घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। नदिया जिल्लाको एक अदालतले तृणमूलकी सांसद महुआ मैत्र विरूद्ध कथित घृणायुक्त भाषणको सम्बन्धमा गिरफ्तारी वारण्ट जारी गर्न आदेश दिएको छ। नेपाली भाषाले संविधानको 8 अनुसूचीमा मान्यता प्राप्त गरेको ऐतिहासिक अवसरको स्मरण गर्दै भोलि भाषा मान्यता दिवस भारतभरि विभिन्न कार्यक्रमसहित मनाइनेछ। अनि मौसम विभागका अनुसार पश्चिम बंगालका अधिकांश जिल्लामा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले प्रविधि, मीडिया, अर्थशास्त्र र सार्वजनिक नीतिको विश्व द्रुत गतिमा परिवर्तन भइरहेको बताउनु भएको छ। राष्ट्रपति भवनमा भारतीय सूचना सेवा र भारतीय सांख्यिकी सेवाका प्रशिक्षार्थीहरूसँग अन्तर्क्रिया गर्ने क्रममा उहाँले यसो भन्नुभयो। सो अवसरमा बोल्दै उहाँले अधिकारीहरूलाई विवेकपूर्ण निर्णय लिन, करूणापूर्वक आचरण गर्न र निष्ठामा दृढ रहन सल्लाह दिनुभयो। राष्ट्रपतिले अधिकारसँगै जनताको निष्पक्षता, नम्रता र लगनशीलताका साथ जनताको सेवा गर्ने महत्वपूर्ण जिम्मेवारी पनि रहेको बताउनुभयो। कोलकाताको न्यू मार्केट क्षेत्रमा रहेको मिर्जा गालिब स्ट्रीटको एक होटलमा आग लागि हुँदा 9 जनाको मृत्यु भएको छ भने पुलिसले घटनाको छानबिन गर्न विशेष अनुसन्धान दल एसआईटी गठन गरेको छ। 7 सदस्यीय एसआईटीको नेतृत्व डीसीडीडी स्पर्श निलङ्गीले गरिरहेका छन्। मृत्यु हुनेमा 2 महिला र 1 बालक रहेका छन्। घाइते मध्ये 16 जनाको अस्पतालमा उपचार भइरहेको छ।
1: पश्चिम बंगालका उद्योग मन्त्री तापस रोय र नगर निगम तथा शहरी विकास मन्त्री श्रीमती अग्नि मित्रा पौलले आज बिहान घटनास्थलको भ्रमण गर्नुभयो। भ्रमणपछि मन्त्री अग्नि मित्र पौलले भन्नुभयो, तत्काल प्रशासनिक कारवाहीपछि लगभग 80 जनालाई सुरक्षित उद्धार गरिएको छ। प्राप्त स्रोत अनुसार मर्ने 9 जना बंगलादेशी नागरिक रहेको बताइएको छ, जो उपचारका निम्ति कलकत्ता आएका थिए। यस अघि गए राति लगभग 2 बजेतिर दमकल स्टेशन नजिकैको 5 तले भवनको 3रो तल्लामा आग लागि भएको घटना प्राप्त भएको थियो।

0: स्थानीय स्रोत अनुसार अन्य राज्य तथा विदेशबाट कोलकातामा उपचारका लागि आउनेहरू यो होटलमा प्राय बस्ने गर्थे। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीवी राधाकृष्ण र प्रधानमन्त्री नरेन्द्र मोदी लगायत मुख्यमन्त्री शुभेन्दु अधिकारीले यस घटनाप्रति गहिरो दुःख र संवेदना व्यक्त गर्नुभएको छ। अशोक चरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव तथा सांसद अभिषेक ब्यानर्जीको निजी ब्याङ्क खाता फ्रिज गरिएको विषयमा दायर याचिकामाथि आज कलकत्ता हाईकोर्टमा सुनवाई हुन सकेन। न्यायमूर्ति कृष्ण रावले सुनवाई भोलिसम्मका लागि स्थगित गर्दै सम्बन्धित ब्याङ्क व्यवस्थापनलाई रिपोर्ट पेश गर्न आदेश दिनुभयो। यता अभिषेकका वकिलले सोमबार न्यायमूर्ति राव समक्ष मुद्दाको उल्लेख गर्नुहुँदै तत्काल सुनवाईको माग गरेका थिए। उनले अदालतलाई अभिषेक चिकित्सा उपचारका लागि छिटै विदेश जानुपर्ने र यसैबीच उनको निजी ब्याङ्क खाता फ्रिज गरिएको जानकारी दिएका थिए। वकिलको दलिल सुनेपछि न्यायमूर्ति रावले मुद्दा दर्ता गर्न अनुमति दिएका थिए। अदालतले अभिषेक विरूद्ध कुनै अनुसन्धान चलिरहेको छ कि छैन भनेर प्रश्न गरेको थियो। यसमा उनका वकिलले अभिषेक अदालतको निर्देश अनुसार अनुसन्धानमा सहयोग गरिरहेको र उक्त अनुसन्धानको ब्याङ्क खाता फ्रिज गरिनुसँग कुनै सम्बन्ध नरहेको बताएका थिए। त्यसपछि अदालतले मुद्दासँग सम्बन्धित अन्य पक्षलाई नोटिस जारी गर्न निर्देशन दिएको थियो। पश्चिम बंगालको नदिया जिल्लाको एक अदालतले तृणमूलकी सांसद महुआ मैत्र विरूद्ध कथित घृणायुक्त भाषणको सम्बन्धमा उपस्थित हुन नसकेमा गिरफ्तारी वारन्ट जारी गर्न आदेश दिएको छ। कृष्णनगर अदालतले वारेन्ट कार्यान्वयनको रिपोर्ट अगस्त 28 पेश गर्न निर्देशन दिएको छ। मैत्रमाथि महिलाको अपमान गरेको र घृणापूर्ण भाषण दिएको आरोप लागेको छ। अदालतले यसअघि यस विषयमा पूर्व जानकारी लिएर उनलाई समन जारी गरेको थियो। कृष्णनगर अदालतका तेस्रो न्यायिक मेजिस्ट्रेटले मैत्रलाई बारम्बार बोलाए पनि उपस्थित नभएको पाए र तत्काल पक्राउ वारेन्ट जारी गर्न आदेश दिए। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। नेपाली भाषाले भारतीय संविधानको 8 अनुसूचीमा मान्यता प्राप्त गरेको ऐतिहासिक तथा सुखद अवसरको स्मरण गर्दै भोलि नेपाली भाषा मान्यता दिवस भारतभरि विभिन्न कार्यक्रमसहित मनाइने भएको छ।
2: भारतका विभिन्न राज्यमा बसोबासो गर्ने नेपाली भाषी समुदायले हर्षोल्लासका साथ नेपाली भाषा मान्यता दिवस पालन गर्नेछन्। यस अवसरमा भाषा आन्दोलनका संघर्षशील योद्धाहरू तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू आयोजना गरिनेछ। भाषा दिवसको अवसरमा नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरेपछि हासिल गरेका उपलब्धि, वर्तमान अवस्था तथा आगामी चुनौतीहरू बारे पनि व्यापक चर्चा परिचर्चा गरिनेछ। यसैबीच भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला समितिले दार्जीलिङ जिल्ला अधिकारीको कार्यालय अन्तर्गत रहेको नेपाली सेललाई पुनः सञ्चालन तथा सुदृढीकरण गर्न माग गर्दै दार्जीलिङका सांसद राजु विष्ट तथा पश्चिम बंगाल सरकारका गृह तथा पहाड़ी मामिला राज्य मन्त्री विशाल लामा समक्ष लिखित अनुरोध गरेको छ। जिल्ला समितिले नेपाली भाषा, साहित्य तथा प्रशासनिक कामकाजसँग सम्बन्धित आवश्यकतालाई ध्यानमा राख्दै नेपाली सेललाई प्रभावकारी रूपमा पुनः सक्रिय गर्नुपर्नेमा जोड़ दिएको छ। समितिका अनुसार नेपाली भाषाको संरक्षण, प्रवर्धन तथा सरकारी स्तरमा यसको प्रभावकारी प्रयोग सुनिश्चित गर्न यस्तो संस्थागत संयन्त्र महत्वपूर्ण रहेको छ। सुषमा तामाङ, आकाशवाणी खरसाङ।
1: नशामुक्त विकसित भारत अभियान अन्तर्गत मयूर स्कूल सिलगढ़ीमा ब्रह्मकुमारीद्वारा विशेष जागरूकता कार्यक्रम आयोजना गरियो। सामाजिक न्याय एवं आधिकारिक मन्त्रालय भारत सरकारको सहयोगमा सञ्चालित कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मोबाइल फोनको अत्यधिक प्रयोग, सकारात्मक सोच तथा प्रविधिसँग स्वस्थ र जिम्मेवार सम्बन्धबारे सचेतना गराइएको थियो। अन्त्यमा विद्यार्थी तथा शिक्षकहरूले लागू पदार्थबाट टाढा रहने र स्वस्थ तथा जिम्मेवार समाज निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे। विद्यालय प्रशासनले ब्रह्मकुमारी संस्थाका प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै स्मृति चिन्ह प्रदान गरेको थियो। दार्जीलिङका विधायक नोमन राईले निर्माणधीन नेपाली साहित्य अकादमीको नयाँ भवनको हिज स्थलगत निरीक्षण गर्नुभयो। निरीक्षणका क्रममा उहाँले निर्माण प्रगति, पूर्वाधार तथा आगामी कार्ययोजनाबारे जानकारी लिनुभयो। भ्रमणको क्रममा विधायक राईले भवनलाई नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्धनसँगै साहित्यकार तथा नयाँ पुस्ताका लागि सृजनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुहुँदै निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न हुने अपेक्षा गर्नुभयो। संयुक्त पहाड़ तराई क्रिश्चियन कल्याण संगठनको 20 सदस्यीय प्रतिनिधिमण्डलले दार्जीलिङका सांसद राजु विष्टसँग भेटवार्ता गरेको छ। अध्यक्ष रमेश गुरुङको नेतृत्वमा गरिएको भेटमा पहाड़ तथा तराईका क्रिश्चियन समुदायका समस्या र आवश्यकताबारे जानकारी गराएका थिए भने प्रतिनिधिमण्डलले अल्पसंख्यक समुदायका सरोकारमा उचित ध्यान दिन आग्रह गरिएको थियो। यसबीच सांसद विष्टले वास्तविक समस्यालाई सम्बोधन गर्ने आश्वासन दिनुहुँदै भेदभावरहित विकास र न्याय सबै वर्गसम्म पुग्नुपर्नेमा जोड दिनुभयो। मौसम विभागका अनुसार पश्चिम बंगालका अधिकांश जिल्लामा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उत्तर बंगालका केही जिल्लाहरूमा भारी वर्षाको चेतावनी दिएको छ भने दक्षिण बंगालका धेरै स्थानहरूमा मेघगर्जन, हावाहुरीसहित वर्षा हुन सक्नेछ। कोलकाताका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान शाखाले जनाएको छ, उत्तर बंगालका 8 जिल्लामा आज वर्षाको सम्भावना रहेको छ। दार्जीलिङका स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जलपाइगुडी र अलिपुरद्वारमा पनि भारी वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले प्रविधि, मीडिया, अर्थशास्त्र र सार्वजनिक नीतिको विश्व द्रुत गतिमा परिवर्तन भइरहेको बताउनु भएको छ। कोलकाताको न्यू मार्केट क्षेत्रमा रहेको एक होटलमा आग लागि हुँदा 9 मृत्यु भएको छ। राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीले यस दुःखद घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। नदिया जिल्लाको एक अदालतले तृणमूलकी सांसद महुमा मैत्र विरुद्ध कथित घृणायुक्त भाषणको सम्बन्धमा गिरफ्तारी वारन्ट जारी गर्न आदेश दिएको छ। अनि नेपाली भाषाले संविधानको 8 अनुसूचीमा मान्यता प्राप्त गरेको ऐतिहासिक अवसरको स्मरण गर्दै भोलि भाषा मान्यता दिवस भारतभरि विभिन्न कार्यक्रम सहित मनाइनेछ। यसका साथै आकाशवाणी खरसाङबाट अहिलेलाई समाचार पूरा भयो।
3: आकाशवाणी सिलीगुडी অনুষ্ঠান প্রচারিত হচ্ছে 711 কিলোহার্টজ এবং নিউজ অন AIR অ্যাপে।
4: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी।
5: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से।
4: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान।
5: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग।
4: डायल कीजिए 8700014242।
5: नंबर एक बार फिर नोट करें 8700014242।
3: आकाशवाणी शिलीगुड़ी एखन विशेष अनुष्ठान। विशेष अनुष्ठान सुनबें शिलीगुड़ी गार्ल्स उच्च विद्यालय প্রধান শিক্ষিকা মিসেস অত্তুহা বাগচির সাক্ষাৎকার। সাক্ষাৎকারটি নিয়েছেন সৌমিতা আট্টো।

0: सुरु गरौँ अहिलेसम्मका मुख्य समाचारहरूबाट। राष्ट्रपति द्रौपदी मुर्मूद्वारा भारतीय सूचना सेवा र भारतीय सांख्यिकी सेवाका प्रशिक्षणरत अधिकारीहरूलाई सत्यनिष्ठा, निवेशशीलता र जनसेवाप्रति समर्पित भएर कार्य गर्न आग्रह। केन्द्रीय मन्त्रीमण्डलद्वारा 13,000 करोड रुपियाँभन्दा बढी लागतका 5 नयाँ रेल तथा सडक पूर्वाधार आयोजनाहरू स्वीकृत। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा भोलि तामिलनाडुको महाबलीपुरममा दक्षिण क्षेत्रीय परिषदको बैठक बस्दै भारत जापान आर्थिक तथा लगानी साझेदारी सुदृढ बनाउन उत्तर प्रदेश जापान लगानी शिखर सम्मेलन नयाँ दिल्लीमा सम्पन्न, आर्थिक वृद्धि, पूर्वाधार विकास र कृषि आधुनिकीकरणमा जोड अनि लागत प्रभावकारिता कायम राख्दै विश्वस्तरीय गुणस्तरको पूर्वाधार निर्माण सरकारको पहिलो प्राथमिकता रहेको केन्द्रीय मन्त्री नितिन गडकरीको भनाई। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा भारतीय सूचना सेवा र भारतीय सांख्यिकी सेवाका प्रशिक्षणरत अधिकारीहरूसँग अन्तर्क्रिया गर्नुभएको छ। सो अवसरमा उहाँले प्रविधि, सञ्चार माध्यम, अर्थशास्त्र र लोकनीतिको दुनियाँ तीव्र गतिमा परिवर्तन भइरहेको उल्लेख गर्दै अधिकारीहरूलाई आफ्ना निर्णयहरूमा विवेकशील, आचरणमा करुणामय र सत्यनिष्ठाप्रति सधैँ अडिग रहन सल्लाह दिनुभएको छ। राष्ट्रपति मुर्मूले अधिकारीहरूलाई सुम्पिने जिम्मेवारीसँगै जनताको निष्पक्षता, विनम्रता र पूर्ण समर्पणका साथ सेवा गर्ने ठूलो दायित्व पनि जोडिएर आउने कुरामा जोड दिनुभयो। प्रभावकारी सञ्चार र विश्वसनीय सूचना एक जीवन्त लोकतन्त्रका प्रमुख आधार हुन् भन्दै उहाँले प्रशिक्षणरत अधिकारीहरूलाई आफ्नो करियरभर निरन्तर सिकिरहन र नयाँ सिपहरू विकास गर्न आग्रह गर्नुभयो। साथै सामाजिक सञ्जालको सही सदुपयोग गर्दै नागरिकहरूलाई सुसूचित गर्नुका साथै उनीहरूका गुनासाहरू सुनेर उचित प्रतिक्रिया दिन पनि उहाँले विशेष निर्देशन दिनुभएको छ। नयाँ दिल्लीमा आज आयोजित मन्त्रीमण्डलको बैठकपछि पत्रकारहरूलाई जानकारी गराउँदै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले 13,041 करोड रुपियाँ बराबरका नयाँ आयोजनाहरू स्वीकृत भएको बताउनु भएको छ। मन्त्री वैष्णवले स्वीकृत गरिएका 4 बहुट्र्याकिङ रेल परियोजनाहरू अन्तर्गत खडगपुर भद्रक चौथो लाइन, भद्रक हरिदासपुर चौथो लाइन, गुम्मिदीपुण्डी गुदुर तेस्रो तथा चौथो लाइन र कटक पारादीप तेस्रो तथा चौथो लाइन निर्माण गरिने जानकारी दिनुभयो। पश्चिम बङ्गाल, ओडिसा, तामिलनाडु र आन्ध्र प्रदेशका 8 जिल्लाहरूलाई समेट्ने यी परियोजनाहरूबाट भारतीय रेल सञ्जालमा करिब 410 किलोमिटर नयाँ लाइन थपिनेछ। 9,450 करोड रुपियाँको कुल अनुमानित लागत रहेको यी परियोजनाहरू सन् 2030-31 सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
1: बहुत बडे फैसले लिए हैं। पहले 4 प्रोजेक्ट्स हैं जो कि रेलवे के हैं और 5वां प्रोजेक्ट हाईवे का है। पहले 4 प्रोजेक्ट में जो हावड़ा से चेन्नई की रूट है, मेन लाइन है, इस मेन लाइन के क्वाड्रुपलिंग के डिसीजंस हैं और एक है कटक से पारादीप रेलवे लाइन का क्वाड्रुपलिंग का 3rd और 4th लाइन और 5वां प्रोजेक्ट है मुजफ्फरपुर से सीतामढ़ी होते हुए सोनबरसा तक ये 4-lane हाईवे बनाने का टोटल 13,041 करोड़ रुपीज के प्रोजेक्ट्स आज कैबिनेट ने अप्रूव।
0: यसै गरी मन्त्रीमण्डलले बिहार स्थित राष्ट्रिय राजमार्ग

22 को मुजफ्फरपुर सीतामगढ़ी सोनवर्षा खण्डलाई 4 लेनमा स्तरोन्नति गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। 3590 करोड रुपियाँ भन्दा बढीको लागतमा हाइब्रिड एनयुईटी मोड अन्तर्गत विकास गरिने यो 82.57 किलोमिटर लामो परियोजना रहेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले भोलि तमिलनाडुको महाबलीपुरममा दक्षिण क्षेत्रीय परिषदको बैठकको अध्यक्षता गर्नुहुने भएको छ। यस परिषद अन्तर्गत आन्ध्र प्रदेश, कर्नाटक, केरला, तमिलनाडु, तेलङ्गाना राज्यहरू तथा पुदुचेरी, अण्डमान र निकोबार द्वीप समूह र लक्षद्वीप जस्ता केन्द्रशासित प्रदेशहरू रहेका छन्। गृह मन्त्रालयका अनुसार क्षेत्रीय परिषदले मुख्य सचिवहरूको स्तरमा एक स्थायी समिति गठन गरेको छ। राज्यहरूद्वारा प्रस्तावित मुद्दाहरूलाई पहिले यसै स्थायी समितिमा छलफलका लागि पेश गरिन्छ र त्यहाँ विस्तृत छलफल भएपछि मात्र बाँकी विषयहरूलाई परिषदको बैठकमा विचारका लागि प्रस्तुत गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सहकारितामूलक संघीयताको आधारमा टिम भारतको परिकल्पना गर्नुभएको छ र क्षेत्रीय परिषदहरूले यस दिशामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। यसैबीच भारतीय रक्षा मन्त्री राजनाथ सिंह र जापानका रक्षा मन्त्री सिन्जिरो कोइजुमी बीच भोलि नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता हुँदैछ। यस बैठकले भारत र जापान बीचको रक्षा सम्बन्धलाई अझ सुदृढ पार्ने, रणनीतिक विश्वास बढाउने तथा इन्डो पेसिफिक क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। नयाँ दिल्लीमा आयोजित उत्तर प्रदेश जापान लगानी शिखर सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री अश्विनी वैष्णव, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्रीय मन्त्री शिवराज सिंह चौहानले भारत र उत्तर प्रदेशको आर्थिक विकास तथा भारत जापान सम्बन्धको महत्त्वमाथि प्रकाश पार्नुभएको छ। सम्मेलनमा मन्त्री वैष्णवले भारतको आर्थिक वृद्धि दर 6-8% दायरामा रहेको बताउँदै पूर्वाधार विकास, समावेशी वृद्धि र उत्पादन क्षेत्र मुख्य स्तम्भ रहेको उल्लेख गर्नुभयो। त्यस्तै मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेश देशको प्रमुख अर्थतन्त्र र विकासको इन्जिनको रूपमा उद्यमान भएको बताउँदै राज्यमा उद्योग, स्टार्टअप र एमएसएमई क्षेत्रको योगदान बढिरहेको जानकारी दिनुभयो। त्यसै गरी मन्त्री शिवराज सिंह चौहानले सरकार कृषिको उत्पादन बढाउन, कृषिलाई आधुनिक प्रविधिसँग जोड्न र भारतलाई विश्वको खाद्य भण्डार बनाउन निरन्तर प्रयासरत रहेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सरकारको प्रमुख प्राथमिकता लागत प्रभावकारिता कायम राख्दै उच्च गुणस्तरीय पूर्वाधार उपलब्ध गराउनु रहेको बताउनुभएको छ। नयाँ दिल्लीमा आयोजित टनेज एन्ड ब्रिजेस कन्फरेन्स 2026 चौथो संस्करणलाई सम्बोधन गर्दै उहाँले पूर्वाधार विकासको गुणस्तरमा कुनै पनि हालतमा सम्झौता गर्न नहुने कुरामा जोड दिनुभयो। मन्त्री गडकरीले उत्कृष्ट पूर्वाधार निर्माण गर्न र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न विस्तृत र प्रभावकारी विस्तृत परियोजना प्रतिवेदन डिपिआरको आवश्यकता औल्याउनुभयो। उहाँले कमजोर गुणस्तरका डिपिआर र अपर्याप्त भूवैज्ञानिक डेटाले प्राय लागत वृद्धि, ढिलाइ र सुरक्षा सम्बन्धी समस्या निम्त्याउने पनि बताउनुभयो। भारतको अध्यक्षतामा भइरहेको ब्रिक्स सम्मेलन अन्तर्गत आज गुजरातको गान्धीनगरमा ब्रिक्स युवा परिषद बैठक र युवा शिखर सम्मेलन सुरु भएको छ। युवा मामिला तथा खेलकुद मन्त्रालयको युवा मामिला विभागले आयोजना गरेको यो 2 दिने कार्यक्रममा युवा शक्तिलाई नवप्रवर्तन र दिगो विकासको मुख्य आधारको रूपमा प्रस्तुत गरिएको छ। यस सम्मेलनमा छलफलहरू आगामी अगस्त 22 तारिकमा आन्ध्र प्रदेशको विशाखापट्टनममा हुने ब्रिक्स युवा मन्त्रीहरूको बैठकमा समापन हुनेछन्, जहाँ नेताहरूले युवा सहयोग सम्बन्धी संयुक्त मन्त्रीस्तरीय वक्तव्य पारित गर्नेछन्। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमण आज एक उच्चस्तरीय मन्त्रीस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सिङ्गापुरको आधिकारिक भ्रमणमा जानुभएको छ। उहाँले त्यहाँ आयोजित 4th भारत सिङ्गापुर मन्त्रीस्तरीय गोलमेज सम्मेलनमा सहभागिता जनाउनुहुनेछ। यस प्रतिनिधिमण्डलमा विदेश मन्त्री डाक्टर एस जयशङ्कर, वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्य मन्त्री जितिन प्रसादको पनि सहभागिता रहेको छ। सन् 2022 स्थापित यो मन्त्रीस्तरीय गोलमेज सम्मेलन भारत र सिङ्गापुर बीचको एक प्रमुख उच्चस्तरीय आर्थिक संयन्त्र हो। यसले उन्नत उत्पादन, कनेक्टिभिटी, डिजिटलाइजेसन, स्वास्थ्य सेवा तथा औषधि सिप विकास र दिगोपन लगायतका 6 प्रमुख स्तम्भहरू अन्तर्गत प्रगतिहरूको समीक्षा गर्न र सहकार्यका नयाँ क्षेत्रहरू अन्वेषण गर्न एक सशक्त मञ्च प्रदान गर्दै आएको छ। केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीले आज उच्च शिक्षा विभागका वरिष्ठ अधिकारीहरूसँग भेटघाट गर्नुभएको छ। सो अवसरमा उहाँले प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहेका देशका युवाहरूलाई निशुल्क अनलाइन कोचिङ उपलब्ध गराउने प्रधानमन्त्रीको पहलको कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्नुभयो।
सामाजिक सञ्जालमा एक सन्देश साझा गर्दै मन्त्री जोशीले यो अनलाइन कोचिङले देशभरका विद्यार्थीहरूका लागि उच्च गुणस्तरीय सिकाइ सामग्री विशेषज्ञहरूको मार्गदर्शन र व्यवस्थित तयारीका रणनीतिहरू सहज रूपमा उपलब्ध गराउँदै एक बलियो राष्ट्रिय मञ्च निर्माणमा विशेष ध्यान केन्द्रित गरेको उल्लेख गर्नुभएको छ। गत साता पश्चिमी कोलम्बियालाई केन्द्रबिन्दु बनाएर गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 312 पुगेको छ। राष्ट्रिय आपतकालीन जोखिम व्यवस्थापन एकाइका अनुसार भूकम्पमा परि 4,611 जना घाइते भएका छन् भने अझै पनि 290 जना बेपत्ता रहेका छन्। प्रकोपमा परि करिब 200